तू न वाई भैणो न पाई एको सहाई राम ही कीता जसो होवै पापा मलो धोवै सो सिमरहो प्रधान ही कट कटे वासी सर्ब निवासी।